0: लू लॻण दौरान जेको आहे सो जेके कुदरती ऐं जेके सौगात या फ्रूट्स जे हवाले सां ॻाल्हि कयूं त हिन वक़्तु अॼोको प्रोग्राम कोशिशि असां इहा ई कईसीं त अॼोके हिन जेको मौसम जे हवाले सां फ्रूट ते जेकॾहिं ॻाल्हायो वञे त छो जो उहो माण्हू दवाउनि ते केतिरो सारो ख़र्चु करे थो पर जेकॾहिं कुदरत जे तरफ़ां हिकिड़ा शयूं मौजूदु आहिनि त उन्हनि मां छो न माण्हू फ़ाइदो वठे ऐं खोड़ सारा हिन वक़्तु ॾिसो तव्हां जेकॾहिं मिसाल ॾिठो वञे त आलू बुखारा मौजूदु आहिनि जामन जेको आहे सो अची विया आहिनि या जेको आहे सो मिसाल हिकिड़ो चकू जेको आहे सो आहे पपीतो जेको आहे हुई मां अक्सर ॿुधाईंदो आहियां वंगो मौजूदु आहे फारवा मौजूदु आहिनि लेकिन फारवनि जी जेकॾहिं ॻाल्हि कयां जेके फालसा बि चवंदा आहिनि त फारवा हिकिड़ी शॉर्ट यानी वक़्त जे लाइ हूंदा आहिनि हिन मौसम में मिसलन मई ऐं जून ऐं जुलाई जो कुझु हिसो जेको आहे सो ई हलंदा आहिनि ऐं पोइ जेको आहे सो वरी ख़तमु थी वेंदा आहिनि ऐं पर लेकिन हुननि जा फ़ाइदा ॾिसो तमामु जेको आहे सो घणा हूंदा आहिनि फालसा जेके आहिनि फारवा उहे हिकु त जेको आहे सो जेकॾहिं बेसिकली फ़ाइदा हिननि जा शुरूआती हिकिड़ो ॿुधायूं त हिकु त जेको आहे सो हुन में विटामिन ए आहे ऐं उन खां पोइ जेको आहे सो फॉस्फोरस हुन में पियल आहे हिकु त एंटी ऑक्सीडेंट आहे एंटी ऑक्सीडेंट असां हुनखे चवंदा आहियूं जेके फासिद मादा इंसान जा जेके अंदरां ज़हरीला मादा हूंदा आहिनि उनखे हू जेको आहे सो उहे अख़राज करण में मदद कंदो आहे ऐं फासिद मादनि में खोड़ सारियूं शयूं अची वियूं मिसलनि ऐं उनखां पोइ जेको आहे सो जीअं विटामिन ए जी ॻाल्हि कई फॉस्फोरस कई ऐं जेको आहे सो विटामिन बी ट्वेल्व जी ॻाल्हि कई त इन्हनि में इन्हनि जो मक़सदु इहो हूंदो आहे त इन में भरपूर नमूने सां यानी तव्हांखे जेकॾहिं कंहिंखे बि रत जी कमी आहे त उहा जेको आहे सो दूरि थींदी आहे कंहिंखे ऐसा बि कमज़ोरी आहे त उहा हुन सां जेको आहे सो फारवा जे करे माण्हू खाए थो त उन सां ख़तमु थी कंहिंखे बि हिकु त जेको आहे सो जिगर जो मसालो अहम हूंदो आहे कंहिंजो फैटी लिवर आहे या जेको कंहिंखे हेपाटाइटिस बी ए खां वठी हेपाटाइटिस ए आहे हेपाटाइटिस बी आहे हेपाटाइटिस सी आहे उन्हनि खे जिगर खे रीबिल्ड कंदो आहे जिगर जी इस्लाह कंदो आहे तव्हां ॾिसो असांखे जेकॾहिं अहिड़ी तकलीफ़ थिए थी त असां गर्मियुनि में वञी ड्रिपूं जेको आहे सो हणाईंदा आहियूं ऐं जेको आहे सो जिगर जी बीमारियुनि में माण्हू मुबतला थी वञनि था त पोइ जेको आहे सो खोड़ सारे जे फैटी लिवर थी वञे थो त खोड़ सारे यानी मुश्किलातुनि में अची वेंदो आहे लेकिन असां वटि अहिड़ियूं बेशुमार दवाऊं मौजूदु हूंदियूं आहिनि होम्योपैथिक जूं ठहियल जंहिं सां जेको आहे सो असां जेके इहे जेके बीमारियूं आहिनि फैटी लिवर आहे हेपाटाइटिस बी आहे हेपाटाइटिस सी आहे उन ते जेको आहे सो माशाल्लाह सुठे नमूने सां हू क़ाबिज़ थी वेंदियूं आहिनि अहिड़े तरीक़े सां अलाह ताला जेको आहे फारवनि में बि इहा सलाहियत मौजूदु रखी आहे छा असां स्टडी कई आहे ऐं ऑब्ज़र्व कयो आहे ॾिठो आहे उहे ताईं तॾहिं जेको आहे सो हीउ प्रोग्राम पहुचायूं पिया ऐं इन जी हिस्ट्री आहे उहा पढ़ी करे उहा ॾिसी करे उहा पंहिंजे एक्सपीरियंस में आणे करे छो जो माशाल्लाह जेको आहे सो हिन प्रोग्राम कंदे असांखे एफ एम रेडियो ते चाहे मुख़्तलिफ़ स्टेशन्स हूंदियूं आहिनि मोरो खैरपुर नवाबशाह सकरंड मेहरापुर काफ़ी हंधनि ते असां जेको आहे सो इहो ॻाल्हायो आहे ऐं कमु कयो आहे त जेको आहे सो इन दौरान इन्हनि जी जेको आहे सो इन छहनि सालनि जे दौरान जेको आहे सो काफ़ी दफ़ा असां इन टॉपिक्स ते जेको आहे सो ॻाल्हाए बि चुका आहियूं अॼु बि इहो ज़रूरी महसूसु कयोसीं त हींअर मौसमु आहे ऐं अवां ताईं छो न जेको आहे सो हीअ ॻाल्हि पहुचाई वञे त हिकिड़ी जेको आहे सो हिकिड़ी सस्ती शइ ऐं सुठी शइ जेकॾहिं असांजो ग़रीब अवाम ऐं या जो चाहे कहिड़ो बि जेको आहे सो चाहे अमीर हुजे या ग़रीब हुजे पर जेकॾहिं हिन शइ मां हुनखे फ़ाइदो पवे त मां चवां थो त जेको आहे सो तमामु सस्तो आहे बेशक उहो माण्हू जेको आहे सो उहे शयूं इस्तेमालु करे दवाउनि खे तर्क करे छॾे ऐं तमामु बहितरु मैदे जे लाइ तमामु बहितरु आहे जंहिंखे मादे जी तकलीफ़ आहे मादे जी गर्माइश आहे जिगर जी गर्माइश आहे रत जी कमी आहे उन जे लाइ ई तमामु हिकिड़ो बहितरु मुफ़ीद आहे उन खां मुफ़ीद आहिनि ऐं उनखां पोइ यूटीआई में यूरिनरी ट्रेक्ट इन्फेक्शन जंहिंखे बि गुर्दनि जी तकलीफ़ रहंदी आहे या प्रोस्टेट ग्लैंड जंहिंजो वधी वेंदो आहे उन में पेशाब रुकजी ईंदो आहे बर्निंग थींदी आहे तेज़ाबी थींदी आहे जलन थींदी आहे उन में काफ़ी सारो फ़ाइदो थींदो आहे अवां ख़बर आहे त असां वटि हिकिड़ी हर्बल जी मेडिसिन्स आहे क्रेन मैक्स जे नाले सां ईंदी आहे किन में जड़ी बूटी आहे क्रेन बेरी पियल आहे जेके असांजा वॾा वॾा प्रोफेसर हज़रात डॉक्टर साहिबान जेको आहे सो उनखे लाइक कंदा आहिनि ऐं उहा जेको आहे सो लिखंदा आहिनि त उन जो कमु ऐं फारवनि जो कमु तमामु उहो साॻियो सेम आहे हालांकि हू हिकिड़ी सौशे मिलंदी आहे जेकी 50-100 रुपया हिकिड़ी पुड़ी आहे या सीरप मिलंदो आहे जेको 200-300 रुपए जो शरबत आहे पर उनजे जेकॾहिं तव्हां फारवनि जो शरबत पीअंदो त ईअं सम्झो जस्ट लाइक तव्हां क्रेन मिक्स इस्तेमालु कयो।
1: माशाल्लाह तमामु घणी अॼु तमामु बहितरीन डॉक्टर साहिबु, असांजी
0: बिल्कुलु कोशिशि इहा ई आहे त अञा जेको आहे सो वधीक हिन टॉपिक ते ॻाल्हायूं,
1: हिन मौज़ू ते अॻिते बि ॻाल्हाईंदासीं। कॉलर असां
0: बिल्कुलु पहिरियां
1: ख़्याल में हुनखे कॉल ते वठणु घुरिजे जो इंतज़ारु पियो करे।
0: वेलकम,
1: अस्सलाम वालेकुम।
2: सलाम
1: जी अदा, केरु साहिबु पियो ॻाल्हाए? जी अनीस, छा पुछंदो डॉक्टर साहिब खां? बाबा मादे बादे जी तकलीफ़ हूंदी, खाइण पीअण में कीअं आहियो? अच्छा, हू सही आहियो। तव्हां एफ एम ॿुधो, डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो। मुंहिंजे ख़्याल में इहा मादे जी जॾहिं तकलीफ़ हूंदी आहे, इन जे करे इहो वात पचल रहंदो आहे घणो पोइ, या वरी काई शइ माण्हू अहिड़ी इस्तेमालु कंदो आहे, मिसाल काई खंड या काफ़ी नंढे ॿारनि वांगुरु कॾहिं कॾहिं कंहिं माण्हू खे, पोइ थोरो चस्को बि थी पवंदो आहे, इन जे करे बि थींदो आहे। बरहाल डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो वधीक, ठीकु आहे? एफ एम ॿुधो।
0: हा बिल्कुलु, जेको आहे सो वात पचण जा बि खोड़ सारा जेको आहे सो मसाला हूंदा आहिनि ज़ाहिर, या जेको आहे सो को जीअं मां मिठाण जी ज़्यादा इस्तेमालु करण जी ॻाल्हि कई, को खट इस्तेमालु ज़्यादा करे थो, को जेको आहे सो तरियल शयूं ज़्यादा इस्तेमालु करे थो, त उनजे करे जेको आहे सो इहे मसाइल थींदा आहिनि, या केरु वात जी सही सफ़ाई न कंदो आहे उनजे करे बि जेको आहे सो वात पची पवंदो आहे। इन जे करे सुबुह शाम हिकु त मसवाक तमामु ज़रूरी आहे, उहा करणु घुरिजे, ऐं उनखां पोइ जेको आहे सो पाणी गरम करे उनमें हेड या जाण या लूणु विझी उनजा गराड़ा करणु तमामु मुफ़ीद आहिनि, ऐं बहितर उनजो इलाजु असां वटि दवा मौजूदु हूंदी आहे, वरना अधे खे मशहूरु न फ़िलहालु मसवाक करे ऐं ॿियो स्पंगुर जी धुई इस्तेमालु करे, या वरी रूबरू ॾेखारे
1: सघे।
0: फ्री डेज जुमो छंछरु आचर मौजूदु
1: आहे, उन्हनि में ॾेखारे वठे त वधीक बहितर थींदो। हिकु कॉलर लाइन ते मौजूदु आहे, कॉल जे तरफ़ ईंदासीं। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम साईं, छा हाल आहे?
1: दुआ अलहमदिल्ला, केरु साहिबु पियो ॻाल्हाए मुंहिंजा साईं? बस इन ॻाल्हि जे करे मुंहिंजी पियो जॾहिं प्रोग्राम बि रोज़ थो ॿुधी, पोइ तूं डॉक्टर साहिब वटि किथे रहियो? ॾाते जो ॻोठु ऐं मेहरापुर को परे आहे 10 किलोमीटर, बाग बचरा परियां 2 किलोमीटर, ॾाते जो ॻोठु सुभाणे ई हलियो आहे 2 ॾींहंनि में, इनशाला इहो रेशो बीहजी वेंदो। डॉक्टर साहिब वटि हिकु टे इलाज मौजूदु आहे मुंहिंजा सजण साईं, ठीक है न? दस्ती साहब घबराई न, डॉक्टर साहब कने इलाज मौजूद है। डॉक्टर साहब ते को आप भी बुधई थी, पर ते को नंडड़ी देख 1.5 साल दी उंगो तकलीफ है न, उतका नहीं पलेंदी न इतला परे। हां
3: सही, वो कमजोर भी है, दवा भी डाढी कराई
1: है। हल ठीक है, बिल्कुल ठीक है, बस तुरा दिखला वंजस, ठीक है न मेरा साईं? डॉक्टर साहब को सुपा ही तू नंडड़ी गिना, इंशाल्लाह रिजल्ट मिल सही ते को डूडी आ जा पोल बुधई से भी हफ्ते प्रोग्राम च कॉल करू तो साईं माशाल्लाह नंडड़ी को फरक आ गए।
3: ठीक है भाई,
1: ठीक है न भरा, माशाल्लाह
0: जैसे बिल्कुल एक त जी त नंढड़ो ॿार आहे उन जे लाइ हूअं बि असां पेशंट खे इहो चवंदा आहियूं नंढड़ो ॿार रूबरू ॾेखारियो वञे, उनखां अलावा असां ताईं जेसि ताईं पहुचनि त हिक त जेको आहे सो उनजी फीड ते हूंदी आहे ज़ाहिर, या नंढो ॿार आहे फीड ते हूंदो त उनजी मदर खे जेको आहे सो अमड़ खे परहेज़ करणु घुरिजे, चांवर ऐं गोश्त खटी शयूं वग़ैरह अहिड़ियूं शयूं इस्तेमालु हरगिज़ न करणु खपनि, जंहिंसां जेको आहे सो इहा तकलीफ़ जेको आहे सो ॾींहों ॾींहुं अञा उन में वाधारो अची वेंदो। इन जे करे जेको आहे सो ऐं जंहिं महिल उनखे वेझारनि त ख़्याल सां उनखे कननि जी सफ़ाई करे या कन में कपह विझी, जीअं कन में एक्स्ट्रा पाणी वग़ैरह जेको आहे सो न पवे, ऐं बरूबरू ॾेखारनि त उनजी दवा थी।
1: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी, मेहरापुर एफ एम 94 जो आवाज़, 0301-96-8051 असांजो लाइव कॉल जो नंबर आहे। प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, जंहिंजो 30 साल तजुर्बो आहे, मोस्ट सीनियर डॉक्टर आहे, इस्लामाबाद खां डॉक्टर साहिब जी शुरूआति थियल आहे, इस्लामाबाद, कराची, हैदराबाद, मोरो, मेहरापुर, नवाबशाह, पूरे पंजाब खां वठी करे पूरे बलोचिस्तान जा बि डॉक्टर साहिब वटि मरीज़ ईंदा आहिनि, खुज़दार खां वठी करे झलमंगसी, بلوچستان کوئٹا کا ڈاکٹر صاحب مریض اچن تھا مہراپور شہر میں ڈاکٹر صاحب کی کلینک ہے جرمن ہومیوپیتھک کلینک جرمنی جو ملک ہے ان کی فرنچائز ہے ڈاکٹر صاحب کی ان سے وابستہ ہے جرمنی سے ڈاکٹر صاحب کی فرنچائز ہے جرمن ہومیوپیتھک والن کی اتنے ڈاکٹر صاحب کی کلینک ہے مہراپور میں ڈاکٹر صاحب کے تعاون سے اتنے یہ فرنچائز کھولی وئی الحمدللہ ان کے چوہوں سال ہلے تو پیو تو کافی مریض صحت یاب تھی چکا آہن جو مہراپور میں ڈاکٹر صاحب کے 6 سال تھیا ڈاکٹر صاحب ان ٹائم جی اچھی کر فرنچائز اتنے کھول رہی اللہ تعالیٰ کے حکم سے اللہ سائیں کی ذات شفا دن والی ہے تو یہ ہی تھی ہے تو شفا اللہ سائیں کی ذات ریندی ہے علاج ڈاکٹر کرو ہے کافی اڑا مریض ہیں جے صحت یاب تھیا تو اصانے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-96-8151 کالر لائن سے موجود ہے کال کی طرف ونداسیں جے کہ فیس بک ذریعے دوست گڈ ہیں انہوں کی بھی مہربانی ہے منجی پرسنل آئی ڈی ہے ADV حاکم علی جسکانی ان اسی وہ لائیو ان وقت ہلے پیو شیئر بھی کرے سکو تھا وہ کمنٹس بھی ضرور سوال کرے سکو تھا وہ کمنٹس بھی پروگرام میں ضرور شامل کرنا ہلنداسیں ہلوں تھا کال کی طرف کالر لائن سے موجود ہے السلام علیکم سائیں مجھا کیر صاحب پہ گلائے خوش آمدی چون تھا محمد سچل کاندھڑو صاحب کتنا پہ گلائے مجھے سائیں چھا پوچھن چاہیں دو ڈاکٹر صاحب کا مجھا دا سو ایک
4: ریکویسٹ آئے تو مجھے تھوڑا وزن جو کواس ہو دی چکو آئے اتری عمر بھی نہیں ہے انہیں ماں جو کواس ہو ڈاکٹر صاحب کے ماں ریکویسٹ کرنا ہوں تو ماں جو وزن کم کرنا جلائے کرو طریقہ استعمال کرے سکاں دو
1: تو آج میں بھی کال کہی ہوئی نہیں مجھے
4: جی
1: باہ اگ میں بھی تاں کال کہی ہوئی نا
4: ہاں ہاں بالکل
1: وہ ڈاکٹر صاحب کے دکھا رہے ہو
4: نا ڈاکٹر صاحب کے دکھا رہے نا
1: خالی مشورے میں چھا تھیندو منجا میٹھا با عمل کبو ا جے بھی دسو نا ہی صحت ہے صحت بابت تاں جے کو بھی مشورو وٹھو تھا یا جے کو دسو نا ہکڑو دوا تاں جے گھر پیا تھی تاں پیندو کون تے دوا تاں کے اوتے پئی جگہ تے تاں ان کے دسی کرے رزلٹ تو کون دا وٹی سگو نا منجا سجن
4: بالکل
1: خالی مشورہ وٹھی چریندو ہر دفعہ ان جو کو بھی فائدہ نہ ہے ڈاکٹر صاحب کے میں چاہاں تو تاں کے بدھائے تو ٹھیک ہے مجھے بھا باقی چھا اصل پراپر ان جو علاج موجود ہے بنا سائیڈ ایفیکٹ جے ٹھیک ہے کو بھی سائیڈ ایفیکٹ نہ ہے ڈاکٹر صاحب وٹ دوا موجود ہیں روبرو دکھارے ونو ہلیا جو ٹریٹمنٹ کرایو پنجو وزن وغیرہ ڈاکٹر صاحب ہر شے چیک کندوا وزن والے جو پنجو وزن چیک کندوا ویٹ کانڈو ڈاکٹر صاحب وٹ پیو قد جے نہ ودو ان جو قد چیک کندوا وہ مواگے نے بتا کے اے ٹو زیڈ دسیو مجھا سجن سائیں ٹھیک ہے مجھا سجن سائیں تما ایف ایم بدو ڈاکٹر صاحب ان کے بدھائے تو مزید روبرو دکھارے ونجو
0: ایک گال بھی واضح کندا ہلوں تا اسا وٹ ہومیوپیتھک میں کیڑے بھی علاج دے حوالے سان گال کیوں کیڑے بھی مرض میں جی میڈیسنز میں یہ تھیندو ہے میڈیکل میں تا پرے کا میڈیکل میں دوا بدائی ویندی ہے بھائی کھنگ تھیو تو فلانو سیرپ پی چھڑیو یا کڑی تکلیف تھے تو ہی ہومیوپیتھک میں مریض تھی ویندی ہے ان کے قد ان کے بت ان کے کلر ان کی کنڈیشن کے مطابق جو ہے سو ان کی ہیریڈیٹی خاندانی حساب سے ان کے بعد میں جو ہے سو ان جو ٹیسٹ وغیرہ ڈسی کرے پوئی جو ہے سو دوا دینی ویندی ہے ریکمنڈ کی ویندی ہے یہ ہرگز دوا بدائی نہ ویندی ہے کہیں بھی پیشنٹ کے اصل پانچ 30 سالن میں یہ گھر ویٹھے کہیں کے بھی دوا ایون وہ پیشنٹ ہے تو فون تے پوچھے تو پر اساں کے ایندا ہے چوندا ہے تو اساں کے دوا دیو تو اساں ان کے بھی دوا پلانے جی گھر ویٹھے جی نہ دیندا ہوں حالانکہ لیکن صرف ہی صرف ان کے کرے جو ان پیشنٹ کے روبرو ڈسنو پوندو ہے ایکڑی گال بی گال تا ان جے لئی ظاہر ان جو وجوہات اگے دفعہ بھی بدھائی تو کیڑی وجوہات ہوندی ہیں سو ان کے کرے دیکھ یہی ریکویسٹ ہے تو روبرو دکھارے ونجن بڑی مہربانی
1: پروگرام ہے صحت کی گال 94 جو آواز وہاں سماعت میں پہنچے پی احسان لغاری صاحب مورو خان اس گڈ ہیں ان کا علاوہ گوٹ محمد گوٹ ولیداد خان لنڈ کا محمد صدیق لنڈ پروگرام ادے پی ولی اللہ صدیقی صاحب اصا پروگرام ادے پی کرے جی خان خیس بھلی کار چون تھا سبھی دوستوں کے جے دوست فیس بک ذریعے اصا گڈ آئیں وقت ہے کمرشل بریک جو ہلوں تھا کمرشل بریک کی طرف گڑ گڑ جو بدھا رہو جی مہراپور ایف ایم 94

0: लेकिन ॾिसो असां इहो चवंदा आहियूं त घटि में घटि टे महीना ट्रीटमेंट करायो, पर ॾिसो हुन ते सिर्फ़ु हिकिड़ो महीनो ट्रीटमेंट कराई त हुनखे 80% फ़र्क़ु यानी
1: रिज़ल्ट मिलियो,
0: रिज़ल्ट मिली वियो. पर इहो ज़रूरी न बि आहे, कंहिंखे 4 महीना 5 महीना 6 महीना बि लॻी वेंदा आहिनि, पर हुन मां फ़ाइदे जी उमेदु हूंदी आहे. जेकी ॿियो इलाजु आहे उन में सिर्फ़ु फर्स्ट एड आहे या सिर्फ़ु हिकिड़ो टेक आहे. हिन इलाज में टेक न आहे, फर्स्ट एड न आहे, ही प्रॉपर ट्रीटमेंट आहे, छाकाणि जो ही प्रॉपर हिकिड़ो मुकमल इलाजु आहे. महिरबानी.
1: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी, मेहरापुर FM 94 जो ही आवाज़ तव्हांजे समाज में अचे पियो. 0301-91-8051 असांजो लाइव कॉल जो नंबर. सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज ऐं इस्पताल नवाब शाह, डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु आहिनि. 30 साल डॉक्टर साहिब जो तजुर्बो आहे, जेको 30 साल तजुर्बो रखनि था डॉक्टर साहिबु. 1994-95 खां वठी करे डॉक्टर साहिबु हिन फील्ड में आहिनि, जो डॉक्टर साहिब जी शुरूआति इस्लामाबाद खां वठी करे कराची, इस्लामाबाद ऐं हैदराबाद, इन खां अलावा मोरो थियो, नवाबशाह थियो. डॉक्टर साहिबु मुख़्तलिफ़ इलाइक़नि में रहियो आहे ऐं डॉक्टर साहिब जी वॾे में वॾी ख़ासियत इहा आहे त हिकु जर्मन जेकी आहे उनजी फ्रेंचाइज़ आहे, जर्मन होम्योपैथिक जे नाले सां. जर्मनी जेको मुल्क आहे उन सां वाबस्तगी आहे. ॾिसो जेकी लोकल मेडिसिन आहे या हिकिड़ी फॉरेन जूं जेके मेडिसिन आहिनि, जर्मनी जूं जेके दवाऊं आहिनि, ॿाहिरें मुल्क जूं जेके दवाऊं आहिनि, उन्हनि में इहो त ज़रूरु आहे, असीं इन ॻाल्हि खे हर माण्हू तस्लीम करे थो, भई राति ॾींहं जो फ़र्क़ु आहे रिज़ल्ट जो. डॉक्टर साहिबु, असुल में मेडिसिन में हिकिड़ो रिज़ल्ट आहे, मक़सदु इहो आहे त मेडिसिन में रिज़ल्ट आहे, प्रॉपर जेकॾहिं इलाजु थिए थो ऐं जर्मनी जूं दवाऊं आहिनि त अलाह ताला जे हुकुम सां उन्हनि में हिकिड़ी शिफ़ा अलाह से रखी आहे, हिकिड़ो ज़रियो बणिजे थो त अलाह से उन्हनि खे शिफ़ा ॾिए थो. प्रोग्राम सिहत जी ॻाल्हि, तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिलु थी सघो था. 0301-91-8051. डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, कॾहिं बि अव्हांखे मायूस नाहे थियणो, हर बीमारी जो इलाज मौजूदु आहे जेको लाइलाज थी अचे थो. जीअं डॉक्टर साहिबु हिन अधे चयो त ईअं सम्झो त मूंखे गमट वारनि इहो करे छॾियो, लाइलाज करे छॾियो.
0: बिल्कुलु, जेको
1: मूं ॿुधाए ॾिसो उन में इहो त उन्हनि ॼणा असांखे लाइलाज करे छॾियो. ऐं हमेशह चवंदो आहियां त कॾहिं बि मायूस नाहे थियणो, का बि बीमारी लाइलाज नाहे, उनजो इलाजु मौजूदु आहे. जर्मन होम्योपैथिक क्लिनिक डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु वटि हलिया, जो कॉलर लाइन ते मौजूदु आहे. डॉक्टर साहिबु, तव्हांजे मौज़ू खे अॻिते वधाईंदासीं, जारी साहिब रखंदासीं, त कॉल पहिरियां वठूं था. अस्सलाम वालेकुम.
2: वालेकुम सलाम सर जी, छा हाल आहे? ख़ुशि
1: आहे. अलहमदुल्ला. साईं केरु पियो ॻाल्हाए? जी अदा, खानवाण मां केरु पियो ॻाल्हाए?
2: अब्दुल रशीद गांगरो.
1: जी जी, गांगरा साहिबु ठीकु आहियो? हुकुम कयो, छा पुछंदा डॉक्टर साहिब खां?
2: नंढड़ो आहे असांजो, 8 महीननि जो, उनखे बुखार नथो छॾे.
1: अच्छा, 8 महीननि जो बुखार, दवा घणो अर्सो थियो अथसि हिनखे?
2: हफ़्तो थी वियो अथसि. खानो कंडियार में मलेरिया टेस्ट वेस्ट बि कराए, पर बुखार उन
1: सुभाणे ईअं कयो, असुल में शदीद गर्मी आहे, वजह इहा ई आहे. तव्हां ईअं कयो, सुभाणे सुबुह जो 10 खां शाम 5 वॻे ताईं डॉक्टर साहिबु मौजूदु आहे, खानवाण मेहरापुर गॾु पियो आहे, हलिया अचोसि. ॾिस, नंढड़ो आहे न, उनजे लाइ का बि तव्हांखे डॉक्टर साहिब बि वधीक पाण ॿुधे थो, काई माना हिकिड़ी एडवाइस या का बि मेडिसिन या ट्रीटमेंट सजेस्ट न कंदो, छो इहो नंढे ॿार जी न आहे कबी. तंहिंजे करे बहितर आहे हिनखे खयूं, हलिया अचोसि. इनशाला अलाह ताला जी ज़ात शिफ़ा ॾियण वारी आहे. पाण ॿुधो था FM ते ॿुधंदा आहियो, माण्हू अची करे पाण व्यूज़ ॾेई वेंदा आहिनि, ऐं वरी तव्हां बि ईअं हफ़्ते फ़ोन करे चवंदो जो 2 ॾींहनि खां पोइ 3 ॾींहनि खां पोइ साईं मां भॼी भॼी बीठुमि पर मुंहिंजो नंढे बुखार न पियो छॾे, हाणे अलहमदुला ठीक थी वियो आहे.
2: असां सिर्फ़ु
1: जी जी, अच्छा पैरालाइज़ थी वियो
2: आहे.
1: ज़ारा वरी कंहिं ॿिए घरभाती खे मोकिलियो, को भाउ हूंदो, को नंढड़ो हूंदो, को पुटु हूंदो, जेको हूंदो न, या पंहिंजा ॿारा हूंदा, फैमिली वारा, ज़ारा अमेरिका खणी ईंदी उनखे, नंढड़े खे 8 महीननि जो नंढड़ो आहे, त उनखे खणी अचोसि, जेको आहे ॾेखारे वञो सुरु भरो. ठीकु आहे साईं, महिरबानी. जी डॉक्टर साहिबु,
0: बिल्कुलु. नंढड़े ॿार जे हवाले सां पहिरियां बि हिकिड़ो केस आहे, त मां उहा ई ॻाल्हि कई त नंढड़े ॿार खे रूबरू जॾहिं ॾिसबो आहे त पोइ जेको आहे सो अंदाज़ो थींदो आहे. ज़रूरी न आहे त मलेरिया हुजे या को ॿियो हुजे, चेस्ट कंजेक्शन थी सघे थी, एनीमिया थी सघे थी, रत जी कमी थी सघे थी, या जान में को ॿियो इन्फेक्शन थी सघे थो. उहो जॾहिं पेशंट खे रूबरू ॾिसबो त पोइ ई जेको आहे सो अंदाज़ो थी सघे थो. फ़िलहालु जेकॾहिं बुखार तेज़ आहे त उनखे सवाइ पाणी जी पटी रखण जी ॿियो का बि ट्रीटमेंट न आहे ॾियणी, ऐं इहा बि कोशिशि कजो त पाणी छातीअ ते न अचे, सिर्फ़ु मग़ज़ ते जेको आहे सो पाणी जी पटी रखणु घुरिजे.
1: ڈاکٹر صاحب اکثر کر یہ تھین ہے تو مہنگا کدیں کدیں چوندا بس اصا جو اتنے ہی کم تھی وجے بھائی وہ ہوں فسٹ ایڈ ہاں سائن جو بھی جن موڈ یہ ہوا جو ریفرنس ڈنو تو مجھے فالج ہے پیرالائز ہے اللہ سائن تاکہ شفا ڈی تا پان ہی ہلیا جو تا پان بھی جو ڈاکٹر صاحب کا علاج کرایا تا وٹ پیرالائز والا کیترا جو پیشنٹ من وہ ٹھیک تھی ویا سو ادو چی تو کنڈیارے بھی ویو آیاں ہیڈے بھی ویو ہاں بھائی کنڈیارو ویو آئیں تو کھانوان کا جڑو کنڈیارو تو اڑو مہراپور ایک فیسلٹی آئے نا تو مہراپور اجا جو سمجھا تو نزدیک ہوں
0: جی
1: یا ایکڑو وچتے ہی کھڑی ہوجائے کو مسئلہ کونے کو با ٹھیک ہے کوتڑی کبیر کا سیدھو گڈ پہ آئے کھانوان کوتڑی کبیر مہراپور ایڈو کو مفاصلو آئے کو 10-12 کلومیٹر کھڑی ہوں 10-12 کلومیٹر کھڑی ہوں
0: بالکل صحیح پہ جو شفا جی گال ہے اعتماد جی گال ہے
1: ہاں سو سائیں کے بتن جے کر جے سی ننڑو آئے ان کے روبرو دکھارے ونجو تو ودیک ایکڑو بہتر تھیندو ایک بڑی ونی علاج کرائندو انشاءاللہ ٹھیک تھیندو پر مین کا اصل میں شاید گرمی ہے گرمی دی شدت ہے کھڑی ان کے جو کو ٹیمپریچر ہے وہ مینٹین کرنو ہے یہ بھی تھے تو پروگرام ہے سی جی گال جی میرا پر ایف ایم 94 معاف کیو تا جو موضوع سویر اسا کٹیو سن موضوع کو
0: پنج اج سب کو گال اسا موضوع پنج فارون تے بھی گال ہے سی دا فاروا جے کو اسو تمام گھنی بیماریاں تے جے کو اسو لگن تھا جے ما فیٹی لیور جی گال کئی یا رت جی کمی کے ہے ان میں جے کو اسو مادے جی بیماریاں میں جے کو اسو کافی فائدہ مند ہے پروسٹیٹ گلینڈ کے جو ودی ونجے تو ان میں کافی فائدہ مند ہے یا کے یو ٹی آئی انفیکشن تھے تو گردن جو انفیکشن تھے تو ان میں کافی پیشاب میں جلن ہے ان میں فائدہ دے تھے ود میں ود اچھا جو ہن موسم میں خون میں گرمی پیدا تھی ویندی ہے خون میں تپش پیدا تھی ویندی ہے ودی ویندی ہے جن جے کرے اواں جا ہتھ پیر بھی سڑن لگندا ہیں اکھیوں بھی سڑن لگندی ہیں پورو جسم جو سو سڑن ہے ان میں بھی جو سو فاروا تمام اکثیر ہیں اڑے طریقے سے ان کنڈیشن میں جن کے وی ڈائبٹک ہے شوگر ہے جن کی شوگر ودی وجے تھی تو ان کے لائے بھی فاروا اصا جو ڈسند آئیں تو یہ بھی مانی سے گڈ جو سو فاروا کھائی سکو تھا فاروان کی جی جڑ ہوں ہے ان جو پاؤڈر کرے وہ کھانے سے بھی شوگر جو سو تمام گھنی کنٹرول میں اچھی ویسی ہے لیکن فاروا جو سو کو سائڈ افیکٹ کونے کو فاروا شوگر کے مریض کے لیے بہتر فاروا بلڈ پریشر کے مریض کے لیے بہتر فاروا مادے کے لیے مریض کے لیے بہتر ہیں فاروا جگر کے مریض کے لیے بہتر ہیں تو فاروا دماغ کے طاقت دین تھا تو فاروا جسم کے طاقت دے تو فاروا رت ودائے تو فاروان سے اعصابی کمزوری ختم تھے تھی تو بجائے جو تا بیا ٹانکس کھاؤ ملٹی وٹامن کھاؤ ڈرپس ہڑاؤ ان جے موسم میں اواں فاروا استعمال کرو تو ماں سمجھا 99% بالکل صحت مند رہو
1: جس پروگرام ہے صحت کی گال چی میرا پر ایف ایم 94 جو آواز سوان کی سماعت ہندی پہنچے پی 0301-196-8151 اصا لائیو کال جو نمبر ہے کدیں بھی اواں کے مایوس نہ تھو سندھ جو مشہور معروف ڈاکٹر منظور حسین میمن صاحب اسانے اسٹوڈیو میں موجود جے مختلف بیماری بابت جان دے رہا ہیں کراچی اسلام آباد جو مشہور معروف ڈاکٹر ہے ڈاکٹر صاحب آر ایچ ایم بی اسلام آباد ہومیوپیتھی کنسلٹنٹ فیملی فزیشن ہیں گردے میں پتھری ہے پتے میں پتھری ہے کدیں بھی اواں کے مایوس نہ تھو مسانے کی پتھری ہے ان جو بغیر آپریشن کے کامیاب علاج کیا وجے تو سندن جوڑن گوڈن جو سور نک کن گلو پرانو نزلو نچھو متھے جو سور اد متھے جو سور نظر کی جی کمزوری کن جو وہن کن سور گھٹ بدھن میں اچن شوگر بلڈ پریشر دل جا مرض فالج کھنگ ٹی بی مادے جو سور مادے کی جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن ان سبھی بیمارن جو کامیاب علاج کیا وجے تو یا جن جو قد نہ تھو ودے پی جے بار ہیں ان جو قد نہ ودن ان جو بھی علاج موجود ہے جن جو وزن ودی ہے ان جو بھی علاج موجود ہے پروگرام ہے صحت کی گال 0301-196-8151 اسانجو لائیو کال جو نمبر ہے جے کہ دوست فیس بک ذریعے اسا سے گڈ ہیں انہن کے بھی خوش آمدید چوں تھا تمام بہترین دوست ہیں معزز بدھندڑ ہیں جے کہ اسا سے گڈ ہوندا ہیں ہمیشہ اواں کے بدھائی ڈالوں تو کہیں بھی بیماری بابت ڈاکٹر صاحب کا پوچھی سکو تھا 0301-196-8151 تے پروگرام ہے صحت جی گال جی مہرا پر ایف ایم 94 تا ونج خدمت میں لائیو پیش کیو پیو ونے اواں جو پنجو میزبان حاکم علی جسکانی اواں سان گڈ ہے پروگرام صحت جی گال میں پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ڈاکٹر صاحب خاص طور سے گرمی کا جی اواں گرمی جو بچا ہکڑو بدھایو ان کا علاوہ بیوں کیڑیوں شیوں گرمی میں استعمال کرن گھرچن اساں کے
0: بالکل گرمی میں جو سو زیادہ سے زیادہ پانی استعمال ضرور کرنا گھرج جو پانی انسان کی جو سو تمام ضرورت ہے جسم میں جدیں بھی ان گرمی میں ॾिसंदो त पसीनो निकिरंदो आहे त जिस्म डिहाइड्रेट थी वेंदो आहे। मां अॻियनि प्रोग्रामनि में बि इहा ई ॻाल्हि कई त इन जे करे जेको आहे सो पाणी तमामु ज़रूरी आहे, जेतिरो थी सघे त पाणी जेको आहे सो तमामु घणो इस्तेमालु करियो ऐं एतिरो पाणी इस्तेमालु कयो जो ईअं न आहे तव्हांखे उञ लॻे त तव्हां पाणी पियो, तव्हां उञ जो इंतज़ारु न कयो, तव्हां जेको आहे सो पाणी जेको आहे सो वधि में वधि जेको आहे सो इस्तेमालु करे सघो था। ऐं जेको आहे सो उन खां अलावा जेके मां जीअं ॻाल्हि कई पाणी जी, उन खां पोइ कची लस्सी करे पियो, उहा अव्हांखे फ़ाइदो ॾींदी। लीमो पाणी करे पियो, लीमो पाणी अव्हांखे फ़ाइदो ॾींदी। स्पंगुर जी दुही हिन मौसम में जेको आहे सो पीअणु घुरिजे, तास तव्हांजी ख़तमु थींदी, जेकी ख़ुश्की वग़ैरह लॻंदी। आलू बुखारा जेको फ्रेश आलू बुखारो अचे थो उहो तमामु बहितरु आहे, या जेको खु़श्क आलू बुखारो मिलंदो आहे उहो अव्हांखे जेको आहे सो हिन गर्मी में जेको आहे सो तास मारींदो आहे। ऐं जेको मादे जे लाइ अक्सीर आहे, जिगर जे लाइ अक्सीर आहे, फारवा मां पहिरां ॿुधायो त फारवनि जो शरबत, फारवा अव्हां जे लाइ अक्सीर आहे। वंगो जेको आहे सो जेके कुकंबर बि चवंदा आहिनि त उहो बि तमामु जेको आहे सो अक्सीर आहे, बहितरु आहे, उहो इस्तेमालु करे सघो था। मिठाईअ जो शरबत उहो बि जेको आहे सो तमामु इन में अक्सीर आहे, तमामु बहितरु आहे। थधियूं भाॼियूं इस्तेमालु कयो बजाए जो तव्हां गोश्त इस्तेमालु कयो था या अहिड़ियूं कोई गरम या जेके बर्गर वग़ैरह इहे शयूं इस्तेमालु कंदा। इन खां साई तूरी हिकिड़ी तमामु थधी भाॼी आहे, तमामु बहितरु आहे, उन में 90% पाणी हूंदो आहे ऐं हिकिड़ी थधी भाॼियुनि में जेको आहे सो मशहूरु आहे। इन जे करे साई तूरी खाइण सां अव्हांखे बोझ महसूसु कोन थींदो, अव्हांखे जेको आहे सो यानी गरमाइश महसूसु कोन थींदी। इन जे करे जेको आहे सो या हल्कियूं जेके इहे जेको आहे सो सब्ज़ियूं हूंदियूं आहिनि उहे इस्तेमालु करे सघो था। उन खां पोइ ॾींहं में इन गर्मी में 3-4 दफ़ा वेझणु घुरिजे ऐं थधा जेको आहे सो लाइट कपिड़ा ऐं नरम कपिड़ा जेको आहे सो कॉटन जा या अहिड़े क़िस्म जा जेके लोन आहे उहा थधी जेको आहे सो रहंदी आहे। इहे थधा कपिड़ा अव्हांखे थधे कलर में लाइट कलर में पाइणु घुरिजे। तेज़ कलर वारा कपिड़ा या जेके थुल्हा कपिड़ा हूंदा आहिनि हिन मौसम में पाइण सां अव्हांखे वधीक गर्मी पैदा थींदी ऐं अहिड़े तरीक़े सां हिन मौसम में एहतियात कयो त जेको आहे सो बग़ैर कंहिं कम जे ॿाहिरि हरू भरू जेको आहे सो अव्हां न निकिरो, नंढड़नि ॿारनि जो ख़ासि ख़्यालु कयो ऐं मथो ढके जेको आहे सो निकिरो, कैप जो इस्तेमालु कयो, सनग्लासिस जो इस्तेमालु कयो। हीअ त हिकिड़ियूं आम हिकिड़ियूं लोकल कॉमन शयूं आहिनि जेके हर इंसान खे जेको आहे सो ख़बर पवणु घुरिजे। वॾो क्रेडिट इहो असांजे FM रेडियो खे आहे त हिन प्रोग्राम जे तवसुसा खां जेतिरो थी सघंदो आहे त असां इहे जेके आहे सो अवेयरनेस अवाम ताईं पहुचाईंदा आहियूं। इन जे करे असां चवंदा आहियूं त असांजो प्रोग्राम जेको आहे सो अवेयरनेस जे लाइ आहे, चाहे ज़ाहिरी हिकिड़ी कंहिं बीमारियुनि जे करे हुजे या कंहिं नुस्ख़नि जे करे हुजे या चाहे कुझु एहतियाती तदाबीरनि जे करे हुजे। इन जे करे पंहिंजे सिहत जो, सिहत हिकु अनमोल आहे, अल्ला ताला जी हिकिड़ी अमानत आहे, अल्ला ताला जे ॾिनल हिकिड़ो तोहफ़ो आहे, उनजो वधि में वधि ख़्यालु करणु घुरिजे। ऐं बीमारी हिकिड़ी जेकॾहिं कुदरत जे तरफ़ां का लॻणी आहे उहा लॻी वञे थी, लेकिन उनखे बीमारी थी वञे त उनजो इलाजु करणु सुनत आहे, उनखे मेंटेन करणु असांजो कमु आहे। अहिड़े तरीक़े सां दुआउनि में ज़रूरु यादि रखंदा करियो ऐं जेको आहे सो जेके बे औलाद आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो।
1: तमामु घणी महिरबानी डॉक्टर साहिबु, तव्हां असांखे पंहिंजो क़ीमती वक़्तु ॾिनो, वक़्त बि इजाज़त न पियो ॾिए। दोस्तनि खे ॿुधाईंदा हलूं त असांजे स्टूडियो में मौजूदु सीनियर लेक्चरर नवाब शाह होम्योपैथिक मेडिकल कॉलेज इस्पताल नवाब शाह, प्रोफेसर डॉक्टर मंज़ूर हुसैन महमूद साहिबु, जेको 3 साल तजुर्बो रखंदड़ आहिनि। डॉक्टर साहिब जो ख़ासि महिरबानियूं आहिनि, मोहबतूं आहिनि, पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में ईंदा आहिनि। 0301-9891 डॉक्टर साहिब जो नंबर आहे, तव्हां कंहिं बि वक़्तु डॉक्टर साहिब सां राबितो करे सघो था। होम्योपैथिक कंसल्टेंट ऐं फैमिली फिज़िशियन, अव्हांखे कॾहिं बि मायूस न आहे थियणो। गुर्दे में पथरी आहे, पिते में पथरी आहे, मसाने जी पथरी आहे, गले जा गुदो वधियल आहिनि, पायल्स आहिनि, उन्हनि जो बग़ैर ऑपरेशन जे कामयाबु इलाजु कयो वञे थो। संदनि जो सूरु आहे, जोड़नि जो सूरु आहे, गोॾनि जो सूरु आहे, नक कन गलो पुराणो नज़लो आहे, निछूं, मथे जो सूरु, अधु मथे जो सूरु आहे, नज़र जी कमज़ोरी आहे, उन्हनि सभिनी बीमारियुनि जो कामयाबु इलाजु कयो वञे थो। शुगर आहे, ब्लड प्रेशर, दिलि जा मर्ज़ आहिनि, फालिज, पैरालाइज़, जंहिंखे मिसाल साईं चयो त मूंखे पाण खे पैरालाइज़ आहे, अलाह साईं तव्हांखे शिफ़ा ॾींदो, डॉक्टर साहिबु हलिया जो इलाजु मौजूदु आहे। खंघि आहे, TB आहे, मादे जो सूरु आहे, मादे जी अल्सर, HPLV जंहिंजो पॉज़िटिव अचे थो, त्री जो वधणु आहे, जिगर जंहिंजी त्री वधी वञे थी, मादे जो जंहिंखे सूरु आहे या इन खां जिगर जो बीमारियूं आहिनि, Hepatitis B आहे, C आहे, गुर्दनि जो इन्फेक्शन आहे, चहिरे जो रंग वांजो सावरो थी वियो आहे, चहिरे जी ख़ारिश आहे, फट फुरड़ियूं, ॿारनि में कदु नथो वधे, औरतुनि में वज़न नथो वधे, या जिन औरतुनि जो वज़न वधी वञे थो, औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारियुनि जो डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। हर अरबा, ख़मीस, जुमो, छंछर, आचर ऐं सूमर ते डॉक्टर साहिबु जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप, कोटड़ी कबीर रोड, मेहरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि। जॾहिं बि असीं अव्हां इहो ॿुधाईंदासीं त हर जुमो छंछर ऐं आचर यानि हफ़्ते जा टे ॾींहं चेकअप फीस बिल्कुलु फ्री आहे, बिल्कुलु मुफ़्त आहे। यादि रखंदा अव्हांखे दवा स्टोर तां वठणी पवंदी। काफ़ी दोस्त चवंदा आहिनि साईं तव्हां फ्री जी ॻाल्हि खे भई कंपनी डॉक्टर साहिबु जेकी चेकअप फीस आहे उहा बर्दाश्त कंदी आहे, जेकी जर्मन जी फ्रेंचाइज़ आहे उहे जर्मनी वारा डॉक्टर साहिब जी फीस अव्हांजे तरफ़ां डॉक्टर साहिब खे पेड कंदा आहिनि, जंहिंजो डॉक्टर साहिब जे लाइ फ्री रखी वई आहे। बाक़ी अव्हांखे दवा ज़रूरु वठणी पवंदी, उहा पंहिंजे पैसनि सां वठंदा, इहो अव्हांखे ज़रूरु असीं नोट कराईंदासीं। उन ते अॼोको प्रोग्राम बि जो वक़्तु बि पहुचे थो पंहिंजी पुॼाणी ते, जॾहिं बि दुआउनि जे लाइ हथु खणो, असांखे पंहिंजे दुआउनि में ज़रूरु यादि रखिजो, ख़ुशि हुजो, आबाद हुजो, साथ सलामत ऐं सिंध सलामत।